बढ़नाले ये तीखेरा दुख पर बिदे न पढ़नाले मोमा स्वर्गे मुनु भयो म 5 वर्ष को हुँदा बालखमा पढ्न पाइन 7.5 ले छुँदा जय श्री पशुपतिनाथ म दुखीको गर्नु होस् सायदा।

kontong sahai bicar ko belai ma bicar ko belai ma chang chang ni bagane khare kolam abata chora kudne bolam din bari khelda मलाई नै भुल्दो सास परे पछि आमालाई